तपाईँ सुन्दै हुनुहुन्छ नेप्लिज भोइस अफ क्यानबेरा. क्यानबेराबाट नेपाली समुदायको लागि म प्रतिष्ठाको साथमा 2XXFM 98.3. हामीले भर्खर सुन्यौ बच्चु कैलाशको आवाजमा टाढा टाढा जानु छ साथी. कतिजना टाढा टाढा जाँदै हुनुहुन्छ होला, ड्राइभ गर्दै हुनुहुन्छ होला, कतिजना घरमा बसेर कतै जाने हलिडे प्लान गर्दै हुनुहुन्छ होला. आशा छ तपाईँले यो ट्र्याक निकै रमाइलो मान्नुभयो. अबको पालो छ हामीसँग लोकल न्यूज अपडेटको. अब स्थानीय समाचारहरू के छन् त क्यानबेराबाट हेरौँ है त. हेरिटेज फेस्टिभल यसै हप्ता सकिँदैछ र रिकन्सिलिएसन डे जुन 1 आउँदैछ. सङ्गीत प्रेमीहरूको लागि एडेल ट्रिब्युट क्यान्डल लाइट कन्सर्ट, न्यान्सी एजराम लाइभ र वाट्स सो नट जस्ता ठुला कलाकारहरूको प्रस्तुति हुँदैछ. यदि तपाईँ म्युजिक इन्जोय गर्नुहुन्छ, सङ्गीतमा लगाव राख्नुहुन्छ भने कै जान सक्नुहुनेछ. साथै परिवारको लागि क्यानबेरा पज वक र वक सेफली टु स्कुल डे होइन, अनि नेसनल म्युजियममा कोरियन वेभ प्रदर्शनी हेर्न नबिर्सिनु होला. र साथसाथै क्यानबेरा सेन्टरमा गो टु स्किन केयरको निशुल्क पपअप पनि चलिरहेको छ. साथै ट्रफल सिजन चाँडै सुरु हुँदैछ र यहाँहरूलाई ट्रफल हन्टिङ जानुभएको छ भने जान नबिर्सिनु होला. अब ठुलो कार्यक्रमहरूको अलिकति यो विस्तृत कुरा गर्दाखेरि चाहिँ क्यानबेरा एन्ड रिजन हेरिटेज फेस्टिभल चाहिँ मे 10 थियो. मिड सेन्चुरी इनोभेसन चेन्ज एन्ड अप्टिमिजम भन्ने थिम सहित क्यानबेराको इतिहास र परिवर्तनलाई मनाइने वार्षिक उत्सव थियो त्यो. अब रिकन्सिलिएसन डेको कुरा गर्दाखेरि एसिटीमा गभर्मेन्टले चाहिँ हाम्रो सरकारले चाहिँ सार्वजनिक बिदा दिनेछ त्यो दिन. आदिवासी तथा टोरस स्ट्रिट आइल्यान्डर्स संस्कृतिको सम्मान र समझदारी बढाउने यो महत्त्वपूर्ण दिन रहेको छ. तपाईँहरू हलिडे प्लान गर्न चाहनुहुन्छ भने यो दिन निकै रमाइलो गर्न सक्नुहुनेछ. साथसाथै अब अलिकति सङ्गीत कला र सांस्कृतिक कार्यक्रमको कुरा गर्दाखेरि क्यान्डल लाइट ट्रिब्युट टु एडेल 30 हुन गइरहेको छ. जुन कार्यक्रम नेसनल ग्यालरीको जेम्स फेयरफक्स थिएटरमा मोमबत्तीको उज्यालोमा विशेष सङ्गीत प्रस्तुति गर्ने कार्यक्रम रहेको छ यो दिन. साथसाथै न्यान्सी एजराम लाइभ क्यानबेरामा हुन गइरहेको छ त्यही दिन है. त्यही भएर अब टिकटक इन्टरटेनमेन्ट सेन्टरमा चाहिँ उहाँको प्रस्तुति रहेको छ. उहाँ अब अन्तर्राष्ट्रिय सुपरस्टार न्यान्सी एजरामले चाहिँ प्रस्तुति गर्दै हुनुभएको भएर तपाईँहरू यदि इच्छुक हुनुहुन्छ भने कार्यक्रममा सहभागी हुन सक्ने एकदमै राम्रो अवसर रहेको छ. त्यसै गरी एन्टर सिखारी एन्ड वाट सो नट अन्ना लुनोको 22-23 चाहिँ क्यानबेराको विभिन्न स्थलहरूमा चर्चित कलाकारहरूले लाइभ सो गर्न गइराख्नु भएको छ. त्यसै गरी अलिकति पारिवारिक कार्यक्रमहरू खोज्नु भएको छ यदि भने चाहिँ क्यानबेरा पज वक 23 हुन गइरहेको छ, जुन चाहिँ प्याट्रिक व्हाइट लन्जमा कुकुर प्रेमीहरूको रमाइलो सामुदायिक वक हुनेछ भने वक सेफली टु स्कुल डे होइन मे 22 चाहिँ हुन गइरहेको छ, जुन दिन बाल बालिकाहरूको सुरक्षा र सक्रिय यात्रालाई प्रोत्साहन गर्ने राष्ट्रिय अभियानमा एसिटीको विद्यालयहरू सहभागिता जनाउने छन्. त्यसै गरी प्रदर्शनी र सांस्कृतिक अनुभवको कुरा गर्दाखेरि कोरियन वेभ चाहिँ 10 भएको थियो. के ड्रामा के फेसन लगायतको विभिन्न कोरियन पप संस्कृतिको प्रभावबारे प्रदर्शन भएको थियो होइन. त्यसै गरी अब दक्षिण सुडानी समुदायको रेजिलियन्स मनाउने शक्तिशाली एकल नाटक मन्डेला माथियाद्वारा आयोजित लुज टु विन भन्ने क्वेन बियानमा भएको थियो भने तपाईँहरू चाहिँ त्यसमा सहभागी हुनुभएको भए यहाँहरूको एक्सपिरियन्स कस्तो थियो सेयर गर्न सक्नुहुनेछ. त्यसै गरी ट्रफल फेस्टिभल, अब ट्रफल सिजन आउँदै गर्दाखेरि जुनको 1-29 चाहिँ क्यानबेराको प्रसिद्ध ट्रफल सिजन सुरु हुँदैछ. ट्रफल हन्ट, ट्रफल टेस्टिङ र विशेष मेन्यूहरूको साथ ट्रफल फेस्टिभल मनाउन गइराखिएको छ. अब यति भन्दै 2XXFM 98.3 को नेप्लिज भोइस अफ क्यानबेरा कार्यक्रममा म प्रतिष्ठा तपाईँलाई अर्को गीत पस्किन गइरहेको छु. अबको गीत छ अरुणा लामाको चौतारीमा बसेर. इन्जोय दिस ट्र्याक.

तपाईँ सुन्दै हुनुहुन्छ पाली भोइस अफ क्यानबरा, क्यानबराबाट नेपाली समुदायको लागि 2XXFM 98.3 म तपाईँको प्रस्तोता प्रतिष्ठा। हामीले भर्खरै सुन्यौं अरुणा लामाको आवाजमा चौतारीमा बसेर। आज यस हप्ता औपचारिक अन्तर्वार्ता भन्दा फरक आज म तपाईँसँग हाम्रो समुदायसँग केही समय सिधै जोडिने प्रयास गर्नेछु। सिधै कुन रूपमा त हामीसँग आज कोही पनि हुनुहुन्न स्टुडियोमा, तर विदेशमा बस्ने नेपालीहरूको मनको कुराबारे आज म कुरा गर्नेछु। आज हामी क्यानबेरालाई घर जस्तो महसुस गराउने कुराहरू के हो त भन्ने विषयमा चर्चा गर्नेछौँ। साथै विदेशमा बसेर भोग्ने तर खुला रूपमा कम बोलिने सङ्घर्षहरूको कुरा तपाईँहरूसँग म गर्नेछु। अब जब हामी विदेशमा बस्छौँ सुरुमा सबै कुरा नयाँ हुन्छ, होइन? तपाईँलाई पनि त्यस्तै नै लागेको थियो होला, ठाउँ, भाषा, मानिसहरू र जीवनशैली। तर समयसँगै केही कुराहरूले बिस्तारै यो पनि मेरो ठाउँ हो भन्ने भावना दिन थाल्छ भनौँ अझ, होइन? मेरो लागि क्यानबेरालाई अब घर जस्तो महसुस गराउने कुराहरू चाहिँ कुनै एउटा ठुलो त्यस्तो क्षण छैन। अब तपाईँलाई पनि सायद त्यस्तै नै होला, सानो सानो अनुभवहरू, निकै सानो, होइन? एउटा बिहान काम वा पढाइको लागि हिँड्दा देखिने शान्त सडक, पार्कहरूमा खेलिरहेका बच्चाहरू र अपरिचित भए पनि मुस्कुराएर हाई हाउ आर यु भन्ने मानिसहरूको व्यवहार, यी सबैले बिस्तारै अपनत्वको भावना दिँदै गएको थियो मलाई। सायद तपाईँलाई पनि त्यस्तै भएको थियो होला। घर भन्नाले सधैँ जन्मिएको ठाउँ मात्र होइन रहेछ, होइन त? बुझ्दै जाँदाखेरि जहाँ हामी सुरक्षित महसुस गर्छौँ, जहाँ हाम्रो दिनचर्या बस्छ, जहाँ हामी आफ्ना सङ्घर्ष र सपना दुवै लिएर बाँचिरहेको हुन्छौँ, त्यो पनि त घर नै भन्न सक्छ नि, होइन र? सायद हाम्रो लागि क्यानबेरा त्यही नै भएको छ। क्यानबेरामा बस्दा मलाई के महसुस हुन्छ भने नि, यहाँको शान्त र व्यवस्थित जीवनले कहिलेकाहीँ नेपाललाई अझ धेरै सम्झाउँछ। म त यस्तो पो रहेछु, यो खालको अवस्थामा मैले त यसरी रियाक्ट गर्दो रहेछु भन्ने पनि सिकाइरहेको हुन्छ। त्यसैले सायद घर भनेको ठाउँ मात्र होइन रहेछ, यो त हाम्रो अनुभव, सम्बन्ध र आत्मीयताको जोड हो जस्तो लाग्न थाल्यो कि मलाई। तपाईँलाई के लाग्छ? तपाईँलाई लागेको कुराहरू यदि भोइस अफ क्यानबेरामा सेयर गर्न चाहनुहुन्छ भने मसँग जोडिन सक्नुहुनेछ। अब त्यस्तै विदेशमा बसेर भोग्ने तर खुला रूपमा कम बोलिने सङ्घर्षहरू, होइन? हामी सङ्घर्षको कुरा चाहिँ एकदमै आफू धेरै नै सफल भइसकेपछि मात्र गर्छको ठाउँ मात्र होइन रहेछ, यो त हाम्रो अनुभव, सम्बन्ध र आत्मीयताको जोड हो जस्तो लाग्न थाल्यो कि मलाई। तपाईँलाई के लाग्छ? तपाईँलाई लागेको कुराहरू यदि भोइस अफ क्यानबेरामा सेयर गर्न चाहनुहुन्छ भने मसँग जोडिन सक्नुहुनेछ। अब त्यस्तै विदेशमा बसेर भोग

कुरामा हुन्छ जस्तो लाग्छ, जुन हामी कतिपय ठाउँमा भन्नलाई पनि हिचकिचाउँछौँ, बोल्न पनि हिचकिचाउँछौँ, होइन? अब विदेशमा बस्दाखेरि बाहिरबाट सबै कुरा राम्रो देखिन सक्छ, राम्रो काम, सुरक्षित जीवन अनि अवसरहरू, तर धेरै जसो मानिसहरूले भित्रभित्रै केही यस्ता सङ्घर्ष पनि बोकिरहेका हुन्छन् जुन हामी खुला रूपमा धेरै बोल्दैनौँ। सबैभन्दा पहिला त मलाई के लाग्छ भने भावनात्मक दूरी हुन्छ, होइन? पहिलो त परिवारबाट, साथीभाइबाट र आफ्नो माटोसँग पनि टाढा हुनुको त्यो बेग्लै एउटा दूरी हुन्छ। कुनै खुसी वा दुःखको क्षणमा सबैभन्दा पहिले याद आउने मान्छेहरू टाढा हुँदा त्यो भावनात्मक खालीपन सजिलै भरिँदैन, किनभने हामी कति त परिवारसँग यहाँ बसेका होलाउँ, तर कति त एक्लै सङ्घर्ष गर्दैछौँ, होइन? कोही पनि छैन यहाँ नजिकै, सबै कुरा नयाँ भने अर्को कुरा हामीले एकदम सङ्घर्ष गर्ने चाहिँ आइडेन्टिटीको हो जस्तो लाग्छ क्या। हामी न पूर्ण रूपमा नेपालमा हुन्छौँ, न पूर्ण रूपमा यहाँको समाजमा फिट हुन्छौँ भन्ने महसुस चाहिँ कहिलेकाहीँ हुन्छ मलाई, है, कहिलेकाहीँ होइन, धेरै जसो चाहिँ मलाई हुन्छ। दुई संस्कृति बिच सन्तुलन मिलाउन खोज्दा हामी आफैलाई पनि कहिलेकाहीँ हराएको जस्तो लाग्न सक्छ। तपाईँलाई लाग्छ कि लाग्दैन? मलाई चाहिँ लाग्छ, होइन? त्यसै गरी काम, पढाइ र जीवनलाई स्थापित गर्ने दबाब पनि एकदमै धेरै हुँदो रहेछ क्या। बाहिरबाट हेर्दा सबै ठिक देखिए पनि भित्रभित्रै थकान, एक्लोपन र सबै कुरा ठिक छ भनेर देखाउनु पर्ने एउटा दबाब जस्तो हुन्छ, हुन्छ नि, एउटा प्रेसर जस्तो चाहिँ हामीलाई हुने रहेछ। तर यी सबै कुरा धेरै जसो हामीले खुलेर बोल्दैनौँ, किनभने हामीलाई लाग्छ म मात्र यस्तो महसुस गरिरहेको छु कि। तर वास्तविकता के हो भने नि, धेरै जसो प्रवासीहरूले यस्तो अनुभव गरिरहेका हुन्छन्, नेपाली मात्रै होइन, है। फरक यति हो, हामी सबैले आफ्नो तरिकाबाट यसलाई व्यवस्थापन गरिरहेका हुन्छौँ। सायद यस्तो कुराहरू खुलेर बोलिनु नै समुदायलाई अझ नजिक ल्याउने पहिलो कदम हो कि। अब यति भन्दै साथीहरू, मनको कुरा राख्दै नेप्लिज भोइस अफ क्यानबेरा नेपाली समुदायको लागि क्यानबेराबाट म प्रत्यष्ठा 2XXFM 98.3 तपाईँ सुन्दै हुनुहुन्छ। अबको पालो एउटा गीतको रहेको छ, अबको गीत छ अम्बर गुरुङको आवाजमा। आशा गर्छु तपाईँले यो गीत निकै मन पराइदिनु हुनेछ।

Welcome back to Nepalese Voice of Canberra. From Canberra to Nepali community on 2XXFM 98.3. Tapai sunde hununza Nepalese Voice of Canberra. Canberra bata Nepali samudai ko lagi 2XXFM 98.3 ma ma pratistha. Ambar gurung ko awaz ma kamalo mutu bhanda dhunga ko mutu jati. Pachi aba kura garau Nepal ka pachilla pramukh samachar haruko. Sabai bhanda pahila shiksha kshetra. शुरू गरौँ यस हप्ता सबैभन्दा ठुलो खबर एसईई कक्षा 10 को नतिजा सार्वजनिक भइसकेको छ देशभरका विद्यार्थी र अभिभावकहरू नतिजा हेरेर अब प्लस टू भर्ना विषय छनौट र कलेज खोजीमा सायद सक्रिय हुनुहुन्छ केही जिल्लामा उत्कृष्ट नतिजा आएको छ भने कतिपय स्थानमा नतिजा व्यवस्थापन बारे सामान्य असन्तुष्टि पनि देखिएको छ आगामी हप्तामा प्लस टू भर्ना सम्बन्धी मापदण्ड र समय सूचीबारे शिक्षा मन्त्रालय थप जानकारी दिने अपेक्षा छ अलिकति राजनीतिक गतिविधितर्फ जाँदाखेरि सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने तयारीलाई अन्तिम चरणमा पुर्याएको छ कर रोजगारी कृषि ऊर्जा र पूर्वाधारमा कस्तो प्राथमिकता दिने भन्ने विषयमा दलहरूबीच छलफल जारी छ आगामी हप्तामा बजेट सम्बन्धी केही महत्त्वपूर्ण घोषणाहरू आउने सम्भावना रहेको छ मनसुन पूर्व देश अब वर्षा होइन वर्षा सुरु हुन लागेको छ यसले पहिरो बाढी सडक अवरोधको जोखिम उच्च बनाएको छ विशेष गरी पहाडी राजमार्गहरूमा सवारी सञ्चार प्रभावित हुने घटना बढिरहेका छन् होइन छ र स्थानीय प्रशासनले चाहिँ सतर्कता अपनाउन आग्रह गरेको छ विभिन्न ठाउँहरूमा काठमाडौँ उपत्यकाको वायु प्रदूषण फेरि अस्वस्थ श्रेणीमा पुगेको छ धुलो धुवा र सडक निर्माणको कारण जनस्वास्थ्यमा असर परेको छ आगामी हप्तामा प्रदूषण नियन्त्रणका केही अस्थायी उपायहरू लागू गर्ने तयारी भइरहेका छन् थप जानकारीको लागि हामी आगामी कार्यक्रमहरूमा पनि नियमित रूपमा नेपाल अपडेट ल्याइरहनेछौँ आज भोइस अफ क्यानबेरा सुन्नुभएकोमा धन्यवाद सामुदायिक रेडियो अर्थपूर्ण तब बन्छ जब हामी एक अर्कासँग जोडिन्छौँ आफ्नो कथा साझा गर्छौँ र दूरी बीच पनि सम्बन्ध कायम गर्छौँ अर्को कार्यक्रममा फेरि भेटौँला सबैले आफ्नो र आफ्नाको ख्याल राख्नुहोस् यति भन्दै आज तपाईँसँग बिदा लिने समय भइसकेको छ म प्रत्येक कार्यक्रम नेपालीज भोइस अफ क्यानबेरा क्यानबेराबाट नेपाली समुदायको लागि प्रस्तुत गर्ने अवसर दिनुभएकोमा धेरै धेरै धन्यवाद अर्को हप्ता यही दिन यही समयमा फेरि भेट्नेछौँ 98.3 2XXFM जाँदा जाँदै तपाईँहरूलाई नारायण गोपालको आवाजमा वीरताको चिनो इन्जोय दिस सङ